0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: हम आए थे और अपने हिस्से का पाकिस्तान, अपने हिस्से का सिंध लाए थे, जिसको मथरू का सिंध कहा जाता है। जनाब, सिंध की जमीनों का 60% हिंदुओं का था, जो उन्होंने हमारी जाके ले ली है वहां। वो मथरू का सिंध, वो 60% जमीनें हिजरत करने वालों की थी।
2: आज मुल्क चलाने वालों को ये अंदाजा हो गया है कि मुल्क चलाने का, बचाने का वाहिद तरीकेकार है कि पाकिस्तान को एडमिनिस्ट्रेटिव यूनिट दिए जाए। तो नाराज हमसे ना हो लोग, नाराज उनसे हो जो ये जो अगर नाराज हो सकते हैं तो वहां पर नाराजगी जाहिर करें।
3: पाकिस्तान की बका और सालमियत। अब पाकिस्तान में मजीद इंतजामी यूनिट्स के क्याम के बगैर नामुमकिन है।
4: मुल्क बचाइण जो वाहिद तरीको इंतजामी यूनिट्स ठाहिण आहे। नवां सूबा ठाहिण ग़द्दारी आहे त इन में इहा ॻाल्हि छो शामिल आहे? नवनि सूबनि जे मुतालबे लाइ MQM अॻवाननि जी गॾियल प्रेस कॉन्फ्रेंस। ख़ालिद मक़बूल सिद्दीकी चयो त नवां सूबा मुतालबो न पर वक़्त जी घुर्ज आहिनि। असांजे सूबनि वारी तजवीज़ मां पूरे मुल्क मां आवाज़ उथी रहिया आहिनि। सिंध मां लॾे वियल हिंदुअनि जूं 60% ज़मीनूं असां जूं आहिनि। सिंधियुनि जी महिरबानी जो ॾींहुं बि मल्हाईंदासीं। फारूक सत्तार चयो त मुल्क जी सलामती नवां इंतज़ामी यूनिट ठाहिण में आहे। मुस्तफ़ा कमाल चयो त पीपल्स पार्टी लोकल गवर्नमेंट बिल वीटो कयो। इंतज़ामी यूनिट सां सिंध जा हारी बि आज़ाद थींदा। सिंध जे माण्हुनि जी हालत बदतरीन आहे। बहराड़ी में जिते कुता पाणी पीअनि था, औरतूं उतां पाणी भरण ते मजबूर आहिनि। मुतहिदा जी नाम निहाद क्यादत सूबे न पर कराची जी अवाम वापार, अमन ऐं खुशहाली खे यरगमाल पाइण जी ॻाल्हि पई करे। सूबाई वज़ीर नासिर हुसैन शाह चयो आहे त ख़ालिद मक़बूल सिद्दीकी जी प्रेस कॉन्फ्रेंस मां वाज़े आहे त इहो सख़्त ज़हनी दबाउ जो शिकार आहे, जंहिंजो इलाज रुगो सिहत वारी वफ़ाक़ी वज़ीर वटि आहे। इहा फ़्रस्ट्रेशन MQM वारनि जी सियासी अकेलाइप ऐं सियासी बेवसी जी अकासी करे थी। सईद गनी जो चवणु आहे त सिंध जो अवाम तोड़ी सियासी पार्टियूं मुतफ़िक आहिनि त सिंध में को बि नओं सूबो न ठहणु घुर्जे। हिक ॿिए ते गोलियूं वसाईंदड़ अॼु सिंध जे अवाम खे विरिहाइण जी साज़िश पिया कनि। क़यामत जी निशानी आहे जो सिंध में रत जी रांदि खेॾींदड़नि खे सिंध जी फिक्र थी रही आहे। पीपल्स पार्टी अॻवाण कादिर मंदोखेल जो MQM अॻवाणनि जी प्रेस कॉन्फ्रेंस ते रद्द अमल। पीपल्स पार्टी अॻवाण कादिर ख़ान मंदोखेल चयो आहे त का बि सियासी पार्टी पंहिंजे मफ़ादनि लाइ सिंध जी वहदत खे निशानो नथी बणाए सघे। सिंध जो आम अॻेई अहिड़नि नारनि खे दफ़न करे नफ़रत ऐं तक़सीम जी सियासत रद्द करे चुको आहे। जेके माण्हू पंहिंजे तक मां काउंसलर बि नथा थी सघनि, उहे वरी सिंध जे अवाम जो फिक्र करे रहिया आहिनि। उन्हनि खे कराची जे माण्हुनि सां नाहे रहणो त सिंध बलोचिस्तान सरहद ते वञी रहनि। बलोचिस्तान जे ज़िले खरान में सिक्योरिटी फोर्सेस जो कामयाब ऑपरेशन, 7 दहशतगर्द मारिजी विया। सिक्योरिटी कार्रवाई पई। गुरु वज़ीर मोहसिन नक़वी पारां सिक्योरिटी फोर्सेस खे कामयाब कार्रवाई ते भेटा पेश। बहादुर बलोचन जो दहशतगर्दीअ सां को बि तालुक न आहे। फितनतुल हिंदुस्तान जा दहशतगर्द जबलनि में लिकी वेठल आहिनि, जितां अची आम शहरियुनि, औरतुनि ऐं ॿारनि खे निशानो बणाए रहिया आहिनि। कोयटा में बलोचिस्तान असेंबली जे डिप्टी स्पीकर, सूबाई वज़ीरनि ऐं ॿियनि जी प्रेस कॉन्फ्रेंस। मीना मजीद बलोच, राहिला हमीद ऐं ॿियनि चयो त बलोचिस्तान में कंहिंखे बि अमन अमान ख़राब करण जी इजाज़त न ॾिनी वेंदी। दहशतगर्द बलोचिस्तान ऐं बलोच अवाम जा ख़ैर ख़्वाह नथा थी सघनि। घरनि में घिड़ी औरतुनि खे क़तल करणु कहिड़ी बलोच रिवायत आहे? नौशकी में PLA जे दहशतगर्दनि ॿिनि औरतुनि खे शहीद कयो, कंहिंजो बि मज़मती बयान न आयो। असमां जद खे इंसाफ़ ॾियारींदासीं ऐं बलोचिस्तान में थींदड़ दहशतगर्दी जो ख़ात्मो आणींदासीं। گڈل قومن جی سلامتی کاؤنسل جے 56 ملکن افغان سرزمین تے موجود دہشتگرد گروہ کے گڈل خطرو قرار دے چڈیو. گڈل بیان میں چیو ہے تا طالبان رجیم میں افغان کے انسانی حقن امداد معیشت سلامتی بابت چیلنجز ہیں. یہ صورتحال پاڑے سری ملکن سودو پورے خطے کے استحکام سلامتی لائے خطرو پیدا کرے رہی ہے. ایران جی لبنان تے اسرائیلی حملن جی مذمت گڈل قومن تے سخت تنقید. ایرانی پڑھی ترجمان اسمال پکائی چیو ہے تا گزل رات لبنان میں اسرائیلی حملن تے گڈل قومن جی سلامتی کاؤنسل خاموش رہی. ایران لبنان جی خود مختاری دفاع لائے ان سے گڈ ہے. گزل رات لبنان میں اسرائیلی حملے میں عورتوں نے 12 سودو 11 جنا مارجی پیا کیترائی زخمی تھی پیا. امریکی صدر اپنائے ہرمز بدراں پینجی سیکیورٹی جو فکر کرے. ایرانی پارلیمنٹ کی قومی سلامتی پڑھئی پالیسی کی کمیٹی کے سربراہ ابراہیم عزیزی جو ٹرمپ کے اپنائے ہرمز بابت بیان تے رد عمل. گزل ڈی امریکی صدر ڈونلڈ ٹرمپ چیو ہے تا اپنائے ہرمز کے امریکی لائے کو قرار دین وجہ پیو. بعد میں وائٹ ہاؤس ٹرمپ کے ان بیان کے ایک مذاق قرار دنو ہو. روسی راجدھانی ماسکو تے یوکرین جو وڈو حملو. گزل رات ماسکو تے 600 ڈرونز فائر کیا پیا. روس یوکرینی ڈرونز تباہ کرن جی دعویٰ. روسی فوج جا بھی یوکرین تے بیلسٹک میزائل حملہ. یوکرین اختیارن موجب روسی حملے سبب ایک عورت مارجی وئی 7 جنا زخمی تھی پیا. کراچی میں رینجرز سی ٹی ڈی کی گڈیل کاروائی. جیکب لائن میں فتنت الخوارج سے لگا پیل دہشتگرد شہزاد عرف ڈنگر گرفتار. رینجرز ترجمان چیو ہے تا گرفتار دہشتگرد جو تعلق فتنت الخوارج کے منصور گروپ سے ہے. سندس قبضے میں ہتھیار بارود پڑ ہاتھ کیا پی ہے. گرفتار دہشتگرد بنگو پیر والے علاقے میں مختلف مانن سے رابطہ کرے کھین فتنت الخوارج لائے ماوار بنیاد تے فنڈنگ کرن تے راضی کندو ہو. گرفتار دہشتگرد سندس ساتھی کراچی میں حساس ہندن تے دہشتگرد کاروائیاں جی منصوبہ بندی کرے رہا ہوا. سندس ساتھی کی گرفتاری لائے چھاپا ہیں پہ ونن.

0: ऐं कालम में मौजूद आहिनि। फौजी ॿाहिरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-54-4456 ऐं तौकीर अहमद 0306-16-23-793।
1: अस्सलाम वालेकुम अदा।
2: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
1: अदा नओ दुकान खोलियो अथम पर हले ही न तो, छा कजे?
2: अदा दुकान जी मशवरी कराई अथई?
1: न अदा।
0: यार अॼुकल्ह शहरनि तोड़े गोठनि में जीअं मीरापुर FM 94 ई हले थो, मूं पंहिंजो दुकान खोलियो त FM मीरापुर ते पब्लिसिटी कराई। कारोबार अहिड़ो कामयाब वियो जो एड बंद कराइण ते दिल्ली नथी चवे।
1: मुंहिंजे दुकान जी भेट हलंदी?
2: हा अदा, कारोबारी इश्तिहारात, आम इतला, मीलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइज़िंग हलंदी।
1: अदा जल्दी कर, मुखे मुंहिंजी एड्रेस ॿुधा।
0: ऑफिस जी मीरापुर FM 94, नज़ गर्ल्स डिग्री कॉलेज, हालाणी रोड, मीरापुर।
2: राब्ते लाइ हाकिम अली जिस्कानी
3: 0301-399-2836।
4: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है, सुनते रहो जी FM 94।
5: خوش جیو آہے تے جہان واہی، صحت آہے تے سب کچھ آہے۔ پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوتا ہیں سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب، جے کہ مختلف بیماریوں بابت جان دیندا آہن۔ ڈاکٹر صاحب کراچی، اسلام آباد اور نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں۔ جرمن ہومیوپیتھک کلینک سامو ودھن پوٹرا پیٹرول پمپ کوڈی کبی روڈ مہراپور میں اج کل مریضن جو علاج کرنا ہیں۔ جرمن جی کی جرمنی ملک ہے، جرمنی جی فرنچائز ہے ڈاکٹر صاحب جی، جی کی کراچی میں بھی ہے، حیدرآباد میں بھی ہے، اساں جے مہراپور شہر میں ڈاکٹر صاحب جی تاون سائیں تے کھولی ہوئی جو ڈاکٹر صاحب اصل ہتان جی عوام تے ایکڑی اسپیشل مہربانی کی اویئرنیس میسیجز مختلف بیماریوں بابت جان پہچان کے سلسلے میں ڈاکٹر صاحب FM ریڈیو تے اچھی کرے یا ہتے 2021 میں اچھی کرے جا کلینک کھول رہے ان جو آغاز کیا، چھو جو ڈاکٹر صاحب جو چوڑا ہے کا بھی بیماری لا علاج نہ ہے۔ یقیناً یہ ہی ہے، کا بھی بیماری لا علاج نہ ہے، کدیں بھی اواں کے مایوس نہ تھو، شفا دین والی ذات اللہ تعالیٰ جی ہے۔ کافی اڑا مریض جے کے مختلف وجن وجن اسپتالن میں وجن وجن ہاسپٹلس میں لا علاج تھی کرے آیا، ڈاکٹر صاحب وٹ آیا، اللہ تعالیٰ جی حکم سے الحمدللہ وہ شفا یاب تھیا، اج وہ تمام گھنو خوش ہیں، اج بھی ڈاکٹر صاحب کے دعاؤں ڈیندا رہندا ہیں۔ ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ہیں، 30 سالن کا ودھیک ڈاکٹر صاحب جو تجربہ ہے۔ اواں کے اگر گردے کی پتھری آ، پتے کی پتھری آ، مسانے کی پتھری آ، پائلس ہیں، گلے جا گدود ہیں، نک کی ہڈی وجل ہے، اواں کے آپریشن کرائن کی ضرورت نہ ہے، ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو، کیڑو بھی پرانو اواں کے جوڑن جو سور ہے، گوڈن جو سور ہے، نک، کن، گلو، پرانو نزلو، نچھو، متھے جو سور، اد متھے جو سور، نظر جی کمزوری، کن جو وہن، کن جو سور، گھٹ بدھن میں اچن، شوگر ہے، بلڈ پریشر ہے، دل جا مرض ہیں، فالج، کھنگ، ٹی بی، مادے جو سور، مادے جی السر، تری جو ودھن، جگر، ہیپاٹائٹس بی سی، گردن جو انفیکشن، چہرے جو رنگ سانورو، چہرے جی خارش، فٹ، فرڈیوں، بارن میں قد جو نہ ودھن، یا جن عورتن جو وزن نتھو ودھے، یا جن جو وزن ودھی وجے تو، عورتوں اور مردوں کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کرتا ہے۔ تو اسان کے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا، 0301-2196-851 کال کر سکو تھا، کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا۔ ڈاکٹر صاحب ہر اربع، خمیس، جمعہ، چھنچھر، آچر اور سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن۔ دوستن کی اسی چوندا ہیں تو ہمیں زیادہ کھان زیادہ پروگرام میں کالز کرے ڈاکٹر صاحب کا کہیں بھی بیماری بابت معلومات وٹھی سکو تھا، پوچھی سکو تھا، ڈاکٹر صاحب وہاں کے معلومات دیندو۔ تو سب کھان پہلے اساں ڈاکٹر صاحب کے خوش آمدید چوندا، ڈاکٹر صاحب السلام علیکم۔
6: وعلیکم السلام سر۔
5: ڈاکٹر صاحب ٹھیک ہے؟ طبیعت ٹھیک ہے،
6: جس اللہ تعالی جا کرونا احسان،
5: تمام گھنے مہربانی ڈاکٹر صاحب۔ اج کڑے موضوع بابت اساں جے موضوع بدھندن کے جان دیندا، پنج دین جے کی تا ہتے ویندا ہو اوہ بھی ضرور اساں کے بدھائندا، جی اساں جا موضوع بدھندڑ جو کو اسو من آسانی سان سمجھ سکن۔
6: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صلی اللہ علیہ وسلم۔ پہلا تعریفوں ان پاک چوں جے کو اسا کے جارے تو خارائے تو روزی دی تو خوشی دی تو سبنی زمین آسمی عثمانی وطن خواہ محفوظ رکھے تو اصل پروگرام سے اچھی گال بر وقت ٹائم تے روزانہ نشر تھی ہے کوشش کرنا ہوں تو ہر وہ جان جے اصا گھر بیٹھے موزین لسنرس ہیں یا دوست ہیں یا پیشنٹ حضرات ہیں بدھن ہیں تو ان تھی پہنچائے سکوں جے لاسٹ ٹائم جو ایکڑی غذا کے حوالے سے پروگرام کیا ان کے تمام گھنو سبنی سارایا ہے میسیجز میں بھی یہی جو ہے سو ریکویسٹ کی تو آئندہ بھی اصل کے کچھ اڑے ہی جو ہے سو غذاؤں کے بارے میں جی جان جی اصا بیماری کے حوالے سے ٹوٹکا ہوں ان کے حوالے سے یا دیسی ڈسن کے حوالے سے اوئیں بھی یہ پروگرام اصاجو مشہور ہوں تو اڑی طریقے سے اصان کی کلینک حوالے سے جی ہر مرض کے حوالے سے جرمن ہومیوپیتھک کلینک مشہور ہے جن میں مختلف امراض اواں کی خبر ہے تو نک کن گلے جو گدود ودی ودو ہے یا جو ہے سو کڈنی اسٹون ہوں ہے یا پتے کی پتھری یا جو ہے سو میدے کی تیزابیت یا میدے جو جے بھی بیماری ہوں ہیں یا جوڑن جو سور یا کن رگ کی جو ہے سو سور ہوں کن رگ کی جی تکلیف ہوں ان حوالے سے یا گردن جا جے موہرا جو ہے سو یعنی کم نہ کندا ہیں یا جو ہے سو کمر درد ہوں یا زنانہ مردانہ مسئلہ ہوں یو ٹی آئی انفیکشن ہوں بواسیر جو مسئلہ ہوں ان حوالے سے اصا ہومیوپیتھک کی ٹریٹمنٹ کئی ویندی ہے جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ساموں ودن پوٹا پیٹرول پمپ کوچڑی روڈ تے صبح جو ٹائمنگ 10 بجے کا شام جو 5 بجے تھی موجود ہوں ہوں اڑے طریقے سے ہفتے جا 6 ڈی جمعہ چھنچر آچر سومر اربا خمیس موجود ہوں انگارے جو ڈی کلینک بند ہوں ہے ان میں ہفتے جا 3 ڈی اصاج چیک اپ فیس فری رکھل ہوں جو جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ہوں باقی دواؤں اواں کے وٹنی ہوں اڑے طریقے سے موضوعات کے حوالے سے گال کروں تو سو کہڑے بھی مرض میں جو ہے سو ایک تو علاج کرائیں تمام ضروری ہوں یہ جی اواں کے اصا 10-15 ڈیندا یہ بالکل جو تمام بہترین ایز اے فسٹ ایڈ طور پہ یا جو سو فی الحال وقتی طور پہ اواں کے بالکل ہیلپ کرنا ہیں ہوں بھی یہ قدرتی شیوں جو ہے سو اصے کھانا گھرجن چو جو قدرتی شیئن سان جو ان میں کو بھی کیمیکل وغیرہ ان کے مانو نہ ٹھائیں ان کے اللہ تعالیٰ تخلیق کیا ہے جے بھی قسم جو اڑی کیمیکلس والی دواؤں ان میں کیمیکلس ہوں ان کے کوشش کرندا کہ تو قدرتی شیوں جے ان موسم میں جی ہر موسم میں الگ الگ فروٹ ہوں ہر جو سو فروٹ جو ہر بھاجی جو الگ الگ جو سو فوائد ہوں اڑے طریقے سے جی اج کل گرمی ہے گرمی میں جی لاسٹ ٹائم تاکہ خوڑ ساری شے بارے میں بدھاؤ فارمن وغیرہ کے بارے میں اڑے طریقے سے ہر بھی اواں وٹو کھیرو ونگو جو ہے سو تمام گھڑو جو ہے سو آفر مقدار میں موجود ہے کھیرو ونگو تمام ایکڑو بہترین چھو جو ان یہ صرف ایکڑی جو ہے سو جی گال کی تو جے بھی تم ڈسند تک بیوٹیشنس ہوں یا جی بیوٹی پارلرس میں جے فیشل وغیرہ ہوں جے اصا ادڑیوں وغیرہ یہ بدھن تھوں ڈسن تھوں تو ان کے ضرور خبر ہوں تو ان شن میں ککمبر جنکے اصا خیرو چوندا ہوں ککمبر جو ہے سو فلیور موجود ہوں وہ چمڑی کے لیے جو ہے سو تمام مفید ہوں جے بھی اکھن کے ہٹا ہلکا تھی ویندا یا چہرے تے چھایوں تھی ویندی ہیں داغ تھی ویندا ایون موہڑا تھی ویندا یا چمڑی میں پٹ تھی ویندی ہے خشکی تھی ویندی ہے تو ان کے لیے جو سو کھیرو ونگو تمام مفید ہوں صرف چمڑی کی بیماری کے لیے نہ بلکہ ان میں 90% جو سو پانی پیل ہوں 90% پانی پیل ہوں جن میں مختلف بیا اجزا شامل ہوں قدرتی طور پہ وٹامنس جے ان میں میگنیشیم کیلشیم پروٹین پوٹیشیم وغیرہ جے اواں جے جسم میں جے کھوٹ ہوں پانی کی وہ پوری کرتی ہے ہڈن کی کمزوری ہوں وہ سو ختم تھی ہے کولیسٹرول کے فائدہ ڈیندی ہے بلڈ پریشر جن جو ودل رہے تو وہ جائن تھا ان کے واد میں ود ہوئیں بھی تھدو تو پانچ جگہ تے آئے لیکن ان میں اجزا ہیں ان میں جی قدرتی صلاحیت رکھل ہے وہ جی اساں کے السر نہ چھڑی ہے میدے کی تیزابیت تھی ویندی ہے ننڈے آڈر میں جی سوزش تھی ویندی ہے تکلیف تھی ویندی ہے ان حوالے سے ہی تمام اکثیر ہے جن کے وات میں خشکی رہندی ہوجائے یا جسم میں جو ہے سو یعنی خشکی رہندی ہوجائے وات میں جن کے سمیل ایندی ہوجائے یا جسم میں سمیل ایندی ہوجائے ایون ان میں بھی جی کھیرے ونگے جو استعمال زیادہ ہوں تو اواں کے یہ تکلیف کون تھی روزانہ گھٹ میں گھٹ 2 کھیرا ونگا جو ہے سو استعمال کرن گھرجن घणा जी खल लाहे जेको असां इस्तेमालु कंदा आहिनि, लेकिन खल सां जेको आहे सो हिनखे खाइजे। त जेके खल में बि जेके हिन जे में अज़ा हूंदा आहिनि उन्हनि में मुफ़ीद अज़ा हूंदा आहिनि ऐं उन मां वधीक फ़ाइदो पहुचंदो आहे। जे सो जेके बि बीमारियूं आहिनि, हीअ प्रोग्राम बीमारियुनि जे हवाले सां ई हूंदो आहे। इन ई हवाले सां मूंखे ॿुधाईंदो, इन्हनि ई सभिनी बीमारियुनि जो इलाजु होम्योपैथिक दवाउनि रस्ते कयो वेंदो आहे ऐं क़ुदिरती तौर ते जेके हीअ फल फ्रूट सब्ज़ियूं ख़ुदा ताला पैदा कयूं आहिनि असांजे लाइ, त उनमें बि अलाह ताला इहा ई हिकमत रखी आहे। इन जे करे एज़ अ फस्ट एड तौर ते तव्हां इहे शयूं इस्तेमालु करे सघो था, त उन सां जेको आहे सो यानी चमड़ी जी बीमारी, चमड़ी जी खुश्की, मैदे जी खुश्की, तेज़ाबियत वग़ैरह, या इवन गर्मी में जेको आहे सो कंहिंखे लू लॻी वेंदी आहे या गर्मी जो मथे में इंतिहाई शदीद सूरु पवंदो आहे, त उन में बि जेको आहे सो खीरो वांगुरु इस्तेमालु करण सां काफ़ी फ़ाइदो पवंदो आहे। ऐं पथरीअ जे लाइ बि जेको आहे सो हूअं बि तव्हांखे ख़बर आहे जेके असांजा गुर्दा हूंदा आहिनि उहे असांजे जिस्म जो एज़ अ फिल्टर यानी धोबी तौरु कमु कंदा आहिनि। अहिड़े तरीक़े सां खीरो वांगुरु वरी गुर्दनि खे जेको आहे सो सफ़ाई तौर ते धोबी तौरु कमु कंदो आहे। यानी जेकॾहिं अव्हां खीरो वांगुरु खाओ था ऐं अव्हां खे जेकॾहिं पथरी आहे, किचरो आहे या इन्फेक्शन आहे, त उनखे हू जेको आहे सो काफ़ी सारो फ़ाइदो ॾींदो आहे। यानी दवा पंहिंजी जॻह ते रही, पर जेकी असां देसी ॾसनि में ॾिनी त खीरो वांगुरु बि उन्हनि मां जेको आहे सो हिकु आहे। अहिड़े तरीक़े सां हॾनि जी कमज़ोरी या हॾनि में सूरु हूंदो आहे, त एक्सटर्नली यूज़ तौर ते तव्हां सिर्फ़ु जेकॾहिं खीरे वांगे खे जेकॾहिं गोॾे में सूरु आहे उन ते जेकॾहिं मलींदो त उन में बि फस्ट एड तौर ते अव्हांखे जेको आहे सो काफ़ी फ़ाइदो मिलंदो आहे। वात में जीअं मां ॻाल्हि कई बदबू आहे या छाला थी वञनि था, त उन में बि काफ़ी फ़र्क़ु ॾींदो आहे। एतिरे क़दुर जो जंहिंजी जेकॾहिं का चमड़ी सड़ी पए थी ऐं उते खीरो वांगुरु जी मसाज कबी आहे, त उन में बि काफ़ी जेको आहे सो फ़ाइदो पइजे। इहे हिकिड़ी कुदरती शयूं हूंदियूं आहिनि, इन्हनि जे जेके फ़वाइद हूंदा आहिनि, इन्हनि जा तिबी फ़वाइद हूंदा आहिनि, कंहिंखे घटि मालूम हूंदा आहिनि। ऐं असांजे प्रोग्राम जो मक़सदु इहो अवेयरनेस पहुचायूं था इहे शइ त कहिड़े बि क़िस्म जी मैदे जी तकलीफ़ आहे ऐं गर्मी जो। वॾी महिरबानी सर।
5: ऐं दोस्तों तव्हांखे ॿुधाईंदो हलूं, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु, अॼु तमामु घणी ऐं तमामु बहितरीनु डॉक्टर साहिबु ॼाण ॾिनी त खीरे जा कहिड़ा फ़ाइदा आहिनि, छो जो जेकी असांजी रोज़मर्रा जी ख़ुराक आहे, फ्रूट आहिनि, फल आहिनि, उन्हनि जो असांजी सिहत ते तमामु गहिरो असरु हूंदो आहे। तंहिंजे करे असांखे उन्हनि मां बि फ़ाइदो हासिलु करणु घुरिजे। जीअं हिन वक़्तु तमामु घणी गर्मी आहे, 50-51 सेंटीग्रेड जेको आहे सो गर्मी हली थी वञे पई, इन खां पंहिंजो पाण कीअं बचाइजे। गर्मी जी लुक बि आहे, ॿाहिरि निकिरूं था झोलो आहे, कॾहिं कॾहिं ईअं थींदो आहे माण्हू हलंदे गर्मी में किरी पवंदा आहिनि, बेहोश थी वेंदा आहिनि, रोड ते किरी पवंदा, झंग में किरी पवंदा, किथे भिट ते किरी पवंदा आहिनि। दोस्तनि जूं कालूं बि वठंदासीं, शामिलु कंदा हलंदासीं। हिकु कॉलर लाइन ते मौजूदु आहे, ॾिसूं किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, कॉल ड्रॉप थी चुकी आहे। असांजो नंबर तव्हांखे ॿुधाईंदा हलंदासीं, बज़रिया लाइव कॉल तव्हां असांजे प्रोग्राम में शामिलु थी सघो था, 0301-91-8051। त असीं उहो ज़िक्र करे रहिया हुआसीं त फ्रूट ऐं फल जेको आहे सो असांजे सिहत जे लाइ तमामु घणा कारा था आहिनि, फ़ाइदेमंद आहिनि। तव्हां कंहिं बि बीमारी में बि डॉक्टर साहिब खां पुछी सघो था, 0301-91-8051। जीअं गर्मी जी तमामु घणी मौसम आहे, उन में फारवा जेकॾहिं अव्हां इस्तेमालु करियो था तॾहिं बि गर्मी जे लाइ फ़ाइदेमंद आहिनि, ऐं अव्हां खीरो इस्तेमालु करियो था जंहिंखे असीं वंगो चवंदा आहियूं सिंधी में, उहो बि जेको आहे तमामु फ़ाइदेमंद आहे। कॉल जी तरफ़ ईंदासीं, कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम। दुआ अलहमदिल्ला, केरु साहिबु पियो ॻाल्हाए साईं? ख़ुश आमदी चवनि था हाफ़िज़ सियाल साहिब खे। छा पुछंदा साईं डॉक्टर साहिब खां?
3: डॉक्टर साहब इहो पुछंदा, मुंहिंजी नंढी 4 साल झटको थी वियो बुखार जो 15 ॾींहं जी।
5: हा